0: بہتر بناتا ہے۔ آج جب ہم بازار میں مہنگے ہیلتھ سپلیمنٹس اور ودیشی سپر فوڈز کی طرف بھاگتے ہیں، تب کڑی پتا ہمیں یاد دلاتا ہے کہ صحت کا خزانہ ہمارے اپنے آنگن میں ہی چھپا ہے۔ یہ ایک ایسا دیسی سپر فوڈ ہے جسے ہم روزانہ کے بھوجن میں بھی آسانی سے شامل کر سکتے ہیں، بنا کسی خرچ کے، بنا کسی سائیڈ ایفیکٹ کے۔ اور سب سے بڑی بات تو یہ ہے کہ یہ سواد، صحت اور پرمپرا تینوں کو جوڑتا ہے۔ تو شوتاؤں، کیوں نہ آج سے ہی کڑی پتے کو صرف ایک گارنشنگ کا سامان نہ مانیں، بلکہ اسے ایک اوشدھیے پتے کی طرح اپنائیں، اسے آزمائیں۔ اس کی پتیاں ہمیں سکھاتی ہیں کہ چھوٹا آکار، سادھارن دکھاوٹ اور سادگی میں بھی کتنا سامرتھ چھپا ہوتا ہے۔ آج کی سواستھ چرچا میں بس اتنا ہی۔ اگلی بار پھر ملیں گے ایک نئے پودے، مسالے یا آیورویدک تتو کے ساتھ جو ہماری رسوئی سے جڑا ہو اور صحت کو گہرائی سے چھوتا ہو۔ تب تک سواد کے ساتھ صحت کو بھی اپنی تھالی میں دے جگہ، اور یاد رکھیں، کڑی پتا صرف تڑکے کا حصہ نہیں، آپ کی صحت کا بھی ساتھی ہے۔ نینا سوکر کو دیجیے انومتی۔ سبھی کو نمسکار۔
1: صحت کا رکشک کڑی پتا، ابھی آپ سن رہے تھے آج کی سواستھ چرچا میں نینا سونکر سے اس وشے پر جانکاری۔ سواستھ چرچا اب سمپن ہوتی ہے۔ ہم آکاشوانی کے لکھنؤ کیندر سے بول رہے ہیں، لیجیے سنیے آج دن بھر ہمارے کیندر سے پرسارت ہونے والے کارکرموں کی سنکشپت روپ ریکھا۔ श्रोताओं, आज रात्रि 11:10 से श्री कृष्ण जन्माष्टमी के अवसर पर श्री द्वारकाधीश मंदिर एवं श्री कृष्ण जन्मभूमि मथुरा से श्री कृष्ण जन्माष्टमी महोत्सव का आंखों देखा हाल आप सुन सकेंगे, जिसे हम अपने दिल्ली केंद्र से रिले करेंगे। प्रातः 9:15 पर आज सुनिएगा विशेष कार्यक्रम, श्री कृष्ण जन्माष्टमी पर मथुरा समेत ब्रज क्षेत्र की तैयारियों पर खास रिपोर्ट। प्रातः 9:30 पर उर्दू कार्यक्रम के तहत समाप्त फरमाइएगा, जन्माष्टमी पर खुसूसी मकाला मौजूद होगा, हिंदुस्तानी तहजीब और कृष्ण जन्माष्टमी। मकाला निगार होंगे मोहम्मद उमेर, साथ ही जनाब उमर हनीफ से सुनिएगा उनका कलाम। लोकरंग और लोकमाधुरी कार्यक्रम में आज आपको सुनवाएंगे स्नेहिल श्रीवास्तव के गाए अवधि लोकगीत। लोकरंग कार्यक्रम का समय होगा प्रातः 9:50 और लोकमाधुरी कार्यक्रम का आनंद लीजिएगा दिन में 2:45 से। अब से थोड़ी देर में यानी प्रातः 7:10 पर सुनिएगा कार्यक्रम विविधा। आज का विषय होगा हाथी घोड़ा पाल की, जय कन्हैया लाल की। बहने सुनेंगी कार्यक्रम उदिता दिन में 1:15 से। इस कार्यक्रम में आज बहने सुन सकेंगी स्नेहिल श्रीवास्तव की वार्ता, स्वस्थ मैया तंदुरुस्त कन्हैया, बढ़ती जाए प्रगति की नैया। दिन में 2:30 पर हाजिर होंगे लेकर कार्यक्रम विज्ञान और किसान। आज इस कार्यक्रम में सुनिएगा भेंट वार्ता, बातचीत का विषय रहेगा तोरिया की उन्नत कृषि तकनीक। इस विषय पर डॉक्टर आनंद कुमार श्रीवास्तव से बातचीत करेंगे डॉक्टर सुशील कुमार राय। हमारी सायंकालीन सभा आरंभ होगी शाम 5:00 से। युवा श्रोता सुनेंगे अपना दैनिक कार्यक्रम युववाणी शाम 5:10 से। 5:45 पर कार्यक्रम प्रसारित किया जाएगा नई उड़ान। शाम 6:30 पर हाजिर होंगे लेकर कार्यक्रम लोकायतन। आज इस कार्यक्रम में सुनिएगा वार्ता लोक जीवन में पावस। वार्ताकार होंगे डॉक्टर अशोक कुमार शुक्ल। शाम 6:50 पर कार्यक्रम होगा खेती किसानी। कार्यक्रम में आज आप सुनेंगे कृषि समाचारों पर आधारित किसान डायरी। आलेख एवं वाचन होगा डॉक्टर अतुल कुमार सिंह का और संपादन डॉक्टर सुशील कुमार राय का होगा। शाम 7:31 से सुनिएगा का अंग्रेजी कार्यक्रम। आज इस कार्यक्रम में डॉक्टर प्रशांत शुक्ला की टॉक आप सुनेंगे, गोपेश्वर कृष्णा टू योगेश्वर कृष्णा द जर्नी। रात 8:00 से हिंदी कार्यक्रम में